kind das Kind, sagen wir, ich muss gerade ein Kind zu mir sein.

सूची अनुसार हुनुपर्ने अचानक प्रश्न सोध्दा स्वप्न गराउँदा प्रभावकारी बहस हुन नसक्ने भन्ने गरेका थिए। यसैबीच प्रधानमन्त्री शाहले सांसदले

सहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लाग्नु भएको हो। सभापति लामिछानेसँगै सभामहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोरा सहितको टोली नयाँ दिल्ली जाँदैछ। भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी सहित सरकारी अधिकारीसँग पनि

0: सर्वदा सूचना नेटवर्क सीआई मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजेटमा नेपाली क्याटको प्रयोग गर्न सक्नका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान गर्ने खुसी
1: यति गरिलिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ पुरा यति गरिलिएर आएको थिएन अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुझाव लिएर
0: मकैको समर्थन मूल्यमा तोक्रा किसानहरू मकैमा लगायतका खबर र कार्टुन पनि बाँकी नै छ सिआइएनको साझा खबर सुन्नु

0: सूत्र वन क्षेत्र को कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूंजी को आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणाली में समावेश गर्नेछौ। सामुदायिक वनलाई तपाईले डाइरेक्ट गर्नु पर्नु हुन्छ। अहिले समग्र वनको विषयमा पनि सकारात्मक लेखियो, त्यसभित्र सामुदायिक वनलाई अधिक प्रायोरिटी दिएर लेखियो। त्यसकारण लेखिएको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। अहिले के हो भन्दा कानुनको अवस्था के हो भन्ने कुरामा हामी लेखिरहेका छौँ। त्यो कानुनमा कुरा गर्नु अगाडि यो जति लेखिने सरकारले गर्छ के लेख्यो कि अथवा त्यो विषयमा आएर सरकारवालाले पनि
1: आफ्नो ठाउँमा छ। सामुदायिक वन तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीजीसँग हामी भेट गर्ने, सचिवजीसँग लगायतसँग निरन्तर भेटघाटमा हामी यी कुराहरू उठेका थियौँ। हामीले जे कुरा उत्साहेर उहाँहरूसँग छलफल गरिरहेका थियौँ त्यही कुरा परिक्रमाहरूलाई हामी चाहिँ उत्साहित
0: गर्छौँ। जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यसको सामान्य बजेटको बारेमा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइसकेका छन्। यसलाई तपाईँहरूले असकारात्मक रूपमा
1: लिनुभयो, रूपमा अलिक फरक हो। यति यति गरिबी र यति विश्लेषण गरेर हजुर अहिले जुन आएको छ कुरा यति गरिबीमा आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको
0: ठाकुर भण्डारीसँगको यो कुराकानीसँग हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित बिहान छ बजे

0: मैले यहाँलाई टाइम्सबाट माइस भाषाको टिभी सशक्त शीर्षकमा लेख्नु भएको कार्टुनलाई छनौट गरेका छौँ। यहाँ तस्विरमा देखिन्छ एकजना घरबेटी जस्ता देखिने व्यक्ति पत्रिका पढ्ने हातमा युनिट गर्दा विद्युत खपतमा ध्यान दिनुपर्ने लगायतका कुराहरू उल्लेख गरिएको पत्रिका पढिरहेका छन् र यहाँ घरमा बालमा बस्ने एकजना महिला र उनका बच्चा अगाडि देखिन्छ। यहाँ पङ्खा पनि बनाइएको छ, चिन जस्तो सङ्केत पनि बनाइएको छ र यहाँ लेखिएको छ घरमा बस्ने तिनीहरू अब ढुक्क भइरहन्छ, यो घरमा कति पङ्खा के पनि चलाउन पाइँदैन।
1: देशभरिका सामुदायिक रेडियोबाट

0: आदरणीय विद्यार्थी भाई आजको हाम्रो मेमोरी भनेको अगाडि उठाने काम संसारमै विषयमा बातचितमा कति यी कार्यक्रम प्रथम दिन बिहान 6:30 बजे रेडियो गोर्खा भाई फिल्म 90.7 प्रसारण
1: बातचित गर्नु भएको थियो।

Gracias.

Thank you.

समूहमा पानी पारो, घर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।

Gracias.

एकाउन्न महिला गरी सम्म 341 मत चढाए।

ज्ञातिका वस्तु तिरासी को अवसर में महिला सशक्तिकरण सम्मान अवसर में आर्थिक आत्मनिर्भरता प्रवर्धन करने उद्देश्य सहित विविध कार्यक्रम संपन्न कार्यक्रम अंतर्गत महिला अधिकार संबंधी शीर्ष तथा बीजिंग सम्मेलन का प्रावधान नीतिगत व्यवस्था आगामी कार्यक्रम बारे अंतर्क्रिय कर अवसर में उद्यमशीलता नेतृत्व तथा सामाजिक क्षेत्र में उल्लेखनीय योगदान पुर्याएका 25 जना महिलालाई सम्मान गरिएको छ भने अपाङ्गता भएका तथा विपन्नमा परिवारका 9 जना महिलालाई खाजा नास्ता व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। कार्यक्रम सफल बनाउन दलित महिला उत्थान संघ राधाकृष्ण थारू जनसेवा केन्द्र लगायत विभिन्न संघ संस्थाको सहयोग रहेको थियो। नगरपालिकाले महिलाको सम्मान अधिकार सुनिश्चितता र आर्थिक सशक्तिकरण समर्थन मार्फत समृद्धि समाज निर्माण गर्ने अभियानलाई निरन्तर अघि बढाए बढाउने बताउनुहुन्छ। नगर प्रमुख तिलक राम रमसाल र उप प्रमुख बिना भट्टराई जानकारी गराउनु भएको छ। बर्खा राजापुर नगरपालिकाले गर्भवती र सुत्केरीलाई दुधले काम गर्न थालेको 2 वर्ष भएको छ। थारू समुदायको बाहुल्य रहेको राजापुर नगरपालिकामा दुध वितरण कार्यक्रम प्रभावकारी बन्द भएको छ। नगरपालिकाले गर्भवती भएको 8 महिनादेखि 60 दिनसम्म प्रतिदिन 1 लिटरका दरले दुध वितरण गर्दै आएको छ। राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले दुध वितरण गर्न थालेपछि आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार भएको बताउनु भएको छ। उहाँको अनुसार यो कार्यक्रमपछि कमजोर आर्थिक अवस्था भएका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यमा सुधार भएको देखिएको छ। उहाँको अनुसार कतिपयको घरमा दुध खाने चलन पनि थिएन। अहिले नगरपालिकाले दिने अवधि समाप्त भए पनि दुध खरिद गरेर थाले पानी बसेको पाइएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार पहिलेको तुलनामा बालबालिकाको पोषणको अवस्था सुधार भएको छ। राजापुर नगरपालिका 5 शक्तिका महिला स्वयं स्वास्थ्य स्वयंसेविका सुशीला दहितले दुध खाने परिस्थान भएका गर्भवती सुत्केरी महिलालाई निकै प्रभावकारी भएको बताउनुभयो। आमा शिशुको स्वास्थ्यमा सुधार भएको बताउँदै उहाँले निशुल्क दुध वितरण गर्ने अवधि कम भएको उनीहरूले प्रमुख गर्ने बताउनुभयो। चालू आर्थिक वर्षमा बजेट व्यवस्थापन भएकाले सुत्केरी र गर्भवतीलाई दुध वितरण भइरहेको छ। गत आर्थिक वर्ष 2081/82 704 गर्भवती र सुत्केरीलाई 31,750 लिटर दुध वितरण गरिएको थियो, जसका लागि 33,78,750 रुपियाँ खर्च भएको थियो। स्वास्थ्य शाखा प्रमुख परेश खरियालले चालू आर्थिक वर्षमा 500 भन्दा बढी निशुल्क प्राप्त गरिसक्नु भएको बताउनुभयो। निशुल्क दुध वितरण कार्यक्रमले गर्भवती र सुत्केरी महिला मात्र नभएर पशुपालन गर्ने किसानलाई समेत फाइदा पुगेको छ। राज्यको नगरपालिकाको नगरप्रमुख दिपेश थारूले आमा र शिशुको स्वास्थ्यमा सुधार हुनेलाई भयो। स्थानीय किसानको दुधले समेत बजार पारेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तर र प्रभावकारी बनाएर लैजाने बताउनु भएको छ। गर्दैका स्थानीय तहहरूले एक आर्थिक वर्षमा इन्धनमा 3 करोड रुपियाँ भन्दा बढी खर्च गरेको तथ्याङ्क सार्वजनिक भएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081/82 लेखा परीक्षण प्रतिवेदन अनुसार जिल्ला भरका स्थानीय तहले 3,05,93,742 रुपियाँ बराबरको इन्धन खर्च गरेका छन्। प्रतिवेदन अनुसार सबैभन्दा बढी इन्धन खर्च गर्ने स्थानीय तहमा राजापुर नगरपालिका रहेको छ। राजापुरले मात्र 56,00,000

तरिकाले उपचार चलाएको उपचार ₹156,00,000 खर्च गरेका छन्। यस्तै मतगण नगरपालिकाले ₹46,07,000 पार्श्वरी नगरपालिका ₹39,64,550

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

एक प्रकार सेवा करने में भोक्ता अवश्य जीवन धन्यवाद।

0: మరియు జాగ్రత్త.
1: ఇక్కడ భాగంగా సావ అభ్యాస మినహా ఈ కైసం

Thank you.

0: लाउन सक्छ, वर्षाको हुन सक्छ, लामो सुक्खा अवधिर हुन सक्छ। त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अपनाउ, धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र खुच्रा क्षेत्रमा पालै पालो रोपौ,
1: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामल सुने र बहुगुनी प्रयोग गरौ।
0: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ, खेत सम्याउ, आली परियो बनाऊ, धेरै पानी नजमाऊ,
1: समूहमा पानी पारौ, नहर सफा राखौ, पानीको प्रति खपा बजाऊ,

ಸಾಕ್ಷಿ ಪ್ರತಿರೋಧಿಸುವ ಜನ ಲಂಕಿಸುವಂತಹ ಪ್ರಧಾನ ನಂಬರ್ ಒನ್.

ایمان مناسب کا ہم نے ایک مناسب کا ہونا

बीमा छैन भने जोखिम छ, बीमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा भनेको इन्सुरेन्स हो।

Thank you.

tutuyor. Sırtı kutu tutuyor. Sen karşıdan

तर पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तर पहिले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थमा तर टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।

0: शिकार को फल फूल आयुक्त खाना निर्मित्र पकाई जंक फूड कम करी संतुलित खाना रोजी स्वस्थ किशोरी जो स्वस्थ भविष्य रेडियो पूर्वाभारत सहकारी स्वास्थ्य कार्यालय
1: घरमै बनेको कोसिलो कुरा खाना छ महिनापछि अनि बाली सुरु गरौँ अन्डा केलाकुडी साग सब्जी फलफुल सहितको कोसिलो कुरा खानाले पोखरालाई तन्दुरुस्त बनाउँछ कुरा खाना सँगसँगै

आपने आज का आपने कहा सदा के लिए पुरस्कार चाहता हूँ।

0: मौसम सब पूर्वानुमान अनुसार यस विज्ञको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पूजा क्षेत्रमा पाले पालो रोपौ,
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सावा मसुरी र बहुगुनी प्रयोग गरौ।
0: डीएसआर विधि सुक्खा खेत र धान छर्ने विधि

0: शासन अब हामीले घटना सबैले पालन गर्ने गाई कृषिमा धेरै गर्वीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा प्रयासमा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानीमा वृद्धि घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै ट्रान्सियाको सहकारीमा सडीको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित भए बिना कुनै झन्झट निर्माण गर्न र बिना कुनै कागज उचाई जानकारी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सडीको इन्सुरेन्स सँग।

संस्थाले लेखेको हो, लेकिन उनीहरू एकदम सरकारीमा जनहितको जारी सरकारी

0: को जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, बर्सात कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ भेट गरिएको अब पानी बचाउने खाद्यति अपनाऊ, धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पानी पार्नु हुन्छ।
1: धानका पातहरू जस्तै सुक्खा धान, हर्देघान, सामा पछुडी र बहुपयुक्त उपकरण
0: डिएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि

Ben de

0: सुन्दरतालाई टाउको दुख्ने मुसा पर्ने थकान महसुस हुने र मुसा हुने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता सबैलाई गम्भीर असर पुर्याउँछ।
1: परम्परा र पिसाबी नै प्रयोग गर्छु।

0: सुन्दा छ साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं
1: तनाव भए खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन
0: लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सन्देश
0: अस्पताल पानी बास्करी बर्दिया

0: सेवाहरू
1: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँगिने, नसा च्यातिएर हात खुट्टा नचल्ने, ध्यानको लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँचवडी पाँचवडी ब्राह्मण पेट्रोलमा प्रदर्शन पछि
1: सम्पर्क नम्बर 0084-0032-410-10
0: साथै कोर्सको लेखा राम्रो सुन्दर।

0: मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ।
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पालेकाहरू रोपौ।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, तामा मर्सुडी र बहुगुणी प्रयोग गरौ।
0: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
1: खेत समयाउ, आदि प्रयोग गराऊ। धेरै पानी नजमाऊ।
2: समूहमा पानी पारौ, नहर सफा राखौ, पानीको प्रत्यक्ष थपा बचाऊ।
0: पानी बनाई खेती गरौ, उत्पादन गराउ, परिवारलाई समृद्ध बनाऊ।

الحديث

Thank you.

Thank you.

0: इच्छा छ। अब आउने महिना हजुरहरूले पालन गर्ने गाई कृषिमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पोहरसाल परासाल जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी र मूल्य घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान्ट च्याटको सहकारीमा छरीको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भए बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज उठाइ लाभ प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा छरीको इन्सुरेन्स।

好伙伴啊，那个提如果他们肯定要他们我们来阿拉提给一个来提和那个我们来不是一个黑龙

Yes.

Sa'atna

Thank you.

0: सिंचनी लगा कसरी कमिटी सदस्य फल महिला अधिकारी लोकसाई डम्पी म सहित विजयप्रति भाग प्रतिस्पर्धी कमल थारू एक सय उन्तिस समर्थन परिवार कन्या सदस्य फल महानी पौडेल दुई सय एक मत जगमोहन झा दुई सय मत लक्ष्मी परियार एक सय बयासी मत विनोद कुमार परियार एक सय एकासी मत गोपाल बहादुर खड्का एक सय सडसठी एक सय सतहत्तर मत मनहरी पौडेल एक सय सतहत्तर मत छविलाल रिजाल शर्मा एक सय तिहत्तर मत जोहन पी अधिकार एक सय उनसत्तरी मत नवराज कुमार एक सय पैंसठी मत प्रकाश शर्मा पौडेल एक सय तिरसठी मतलामणि ढकाल एक सय अन्ठाउन्न मत सहित निर्वाचनबाट निर्वाचन समितिका अनुसार चार सय चौवन्न मतदाता रगमा दुई सय नब्बे पुरुषमा एकाउन्न जना महिला भएको जम्मा एक सय एकचालिस तीन सय एकचालिस जना मतदान खण्डमा बाँसगढी बम्की क्याम्पसमा हाल स्नातक तहसम्म अध्ययन अध्यापन खोजिरहन्छ।
1: पर्यटनका पहिले अनुपस्थित बसोबासी क्रम पालिकाको दक्षमा रहेको पाठ्यका आफन पत्रको शैलबाट पर्यटन छ करोडौं महिना पोखरी स्थित ऐलानी चक्खामा बसोबास गर्दै र मुहिम तथा अवस्थित बसोबासी चक्का खाली तराईमा गाउँपालिकासे चार कदक मण्डल दिने सूचना स्थगित गर्नमा प्रतिज्ञापन पत्र विषय लपेट स्थानीय गाउँपालिका अध्यक्षहरूलाई ज्ञापन पत्र विषयले साबित महिला पोखरी गाविस छ अन्तर्गतको किता नम्बर पन्ध्र एक हजार पाँच सय छिहत्तर पैसठी बयालिस दशमलव शून्य नौ वर्ग मिटर जग्गा तिन हजार छैसठी साल पहिला चाहिँ उल्लेख गर्नुबाट महकुमाका अनुसार दुई हजार छैसठी चैत्र चारमा तत्कालीन कार्मी सर्वसम्पन्नीय संयन्त्र सातुली सजिलिन तैका जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइन सिफारिस समेत गर्दा दुई हजार चौहत्तर साल पाँच गाउँपालिकाको स्थानीय वार्षिक बिचुक प्रति व्यक्ति पचासी वर्ग किलोमिटर पदमिटर जग्गा दिन सहमति विरसितले हल जारी कैतिर सूचना वाकर विपरीतको दर्थार्थी रजकेटी हबे पछि प्रकरणमा अमानवीय कार्यका अङ्कनका तथा सन् दुई हजार छैसठी साल आगा बसोबास गर्न पस्केका छानबिन प्राधिकरण मार्फत गर्न नेपाल सरकारका निर्णय विपरीत सूचना अहिले कति तत्काल स्थानकमा ज्ञापन पत्रमा उल्लेख गरिएका बढ्दो प्रहरी वर्षा छोडेकै भारतमा स्वाभाविक रूपमा इत्यादिगत सामान उप निगरानी पठाइएका प्राइभेटद्वारा परिणाममा चिन ग्रामहरूमा भारतमा सेत वर्षा छल खण्डक पर्यटन गाउँपालिका डेपुटा स्थित कुराखतिगत अवस्थामा प्रहरी बत्तीस पौडा सोह्र क्विन्टल चिनी व्यवसायी रूपमा छाला पर्दाको जिल्ला प्रहरी कार्य पर्याप्तका प्रहरी निरीक्षक प्रकाश सिंह कार्की अनुसार बरामद चिनीको अन्तर्राष्ट्रिय बजार मूल्य एक लाख पाउन्न हजार रुपियाँ बराबर गराउँदा यहाँका आज फेर गुहा क्षेत्रमा प्रहरी अवैध सामान नियन्त्रणमा हतियार हुन तीव्रता कुनै ठ्यालका जेठ बाह्र गते पर्याताल गाउँपालिका दुई फुटा स्थित नेपाल भारत सीमा लगत पचास नम्बर पिलर आसपास मसे सोह्र क्विन्टल तरबुजा प्रक्रिया बरामद गर्दा नौ साइकल मरमत गरेको नेपाल मसे भारतको अलैसी ठिकानाको अवस्थामा करिब आठ लाख तेह्र हजार पाँच सय रुपियाँ बराबरको रूपियाँ प्रहरी नियन्त्रणमा रहेको राजापुर पञ्चायत कार्यालय प्रहरीमा बुझेर जनाइरहेका प्रहरी सीमावर्ती क्षेत्रमा अनुसार छै तथा अवैध सारको सार नियन्त्रणका निगरानी थप गर्न महिना चलिरहेका जिल्ला प्रहरी कार्य बाँकेल विद्यासँग पदार्थ उद्घाटनमा अवैध रूपमा मिला खडक माथि तथा विद्यासँग पदार्थ उत्खनन एवं थुमानीबाट नियमित अनुगमन तथा निगरानी पठाएर जिल्ला प्रहरी कार्य बाँकेका प्रमुख प्रहरी परिषद अङ्गुर शिशी जातबाट उहाँको अनुसार कोरपुर नगरपालिका साथ वैजनाथ गाउँपालिका दुई जप्तखुवा क्षेत्रमा अवैध रूपमा माथि तथा प्रत्याजन्य पदार्थ उत्खनन एवं थुमारीमा संलग्न तीन सवारी साधनमा प्रहरी नियन्त्रण मरेर इलाका प्रहरी कार्य कोहरपुर से खटर प्रहरी दुई एक धान जेसीबी एक धान टिप्रो सम्बन्धित निकायमा पठाएर प्रहरी परीक्षक कृषि प्रक्रियाबाट रक्षाजन्य पदार्थ अवैध रूपमा उत्खनन हो गुनासो आधारमा जिल्ला प्रहरी कार्यालय प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन प्राप्त नियमित अनुगमन तथा निगरानी अनाले निरन्तर प्रकृति चलाइरहला। राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटी भूमिहीन सुकुम्बासी तथा अवस्थित बसोबासी उपेन्द्र बसोबास सुनिश्चित गरेर महाकर्ती राप्ती गाउँपालिकामा ज्ञापन पत्र विषय लगा पार्टीका गाउँपालिका अध्यक्ष ठाकुर प्रसाद आचार्यको नेतृत्वमा कैरतपुरले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टमा ज्ञापन पत्र विषय दिए। चौकाधारी पूजा बिना निर्मित ठाउँमा बसोबास अर्किन रत्ना एक उपलब्धैन तयारी र सिर्जना कदम उल्लेख गर्नुबाट ज्ञापन पत्रमा सर्वोच्च अदालत अस्थायी रोक लगाइदिएपछि बस्तीमा अन्य कायम गर्नको वर्षा फेर स्केटी रहे वैकल्पिक व्यवस्था दिन हटाइन मानवीय दृष्टिले उचित निर्णय उल्लेख गरिएमा तिरकारी नीतिगत समाधान निकाल्दै आन्दोलनमा सहित चेतावनी समेत गेट किल्बा ज्ञापन पत्र पुष्टि अध्यक्ष विष्ट भूमिहीन तथा अवस्थित बसोबासीका समस्या संवेदनशील लगी कानुनी हो नीतिगत समाधानका लागि गाउँपालिका सकारात्मक लगत बाट सँगै स्थानीय तह नागरिक समस्या सम्बन्धी निकायसम्म पुगाएर आवश्यक पहल गर्न

Thank you.

Thank you.

प्लास्टिक साधारण सभा सुनिश्चित सत्रका केही आइतबार भोलि भनिएकोमा वास्तविक अनुमति खर्पस्तो निर्वाचन परेकोले मण्डल व्यक्ति सभा

0: Quizás que si va a hacer prueba, o sale a hospital, vas a ir a San Patrón, o no, o no, o no, o no.
1: Hospital es por dar la misión, ¿no?
0: So, dice que está tratando por que se ni de ánima, o que está haciendo la obra.
1: Por que bien te han dado, pues, de quizás la chavos de San Juan. Dice que el que decía el doctor Clara, que es Hati, colegio, नसा मुटु चेक जाँच गरिन्छ
0: प्रत्येक दिन नसा तथा निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ
1: प्याराइसिस भई मुख पाकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्चर थेरापीबाट सफल उपचार गरिन्छ
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एकल महिला अनाथ बालबालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशल्य अस्पताल प्रणाली शाखा भाँचोडी मराज भाँचोडी पेट्रोल पम्प प्रदर्शन पछि
0: सम्पर्क 0 84 4 0 0 1 0 0 4 0 0 2 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0

औषधि हालेको

교도신 사건과 사이 관계가 분명하, 우리 개인이 사건을 다룰 것에, 운전하고 운전하는 것에

0: खबर त्यसभरिका सामुदायिक रेडियो सियालिङको फेसबुक पेज र युट्युब सियालिङ च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, सात दिनभित्र प्रतिवेदन आउने संसद फेरि विरुद्ध हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन,
1: आवश्यक कारवाही अगाडि बढाउन सकिने व्यवहार कार्यकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा, सुदूरपश्चिम

0: partida europea. Olivava Corri, Sangrasic Sandan, Lotma Paripasi, Bangalika Kapot Nenepai, Tisail Olivava Akusati Duni, Bangalika Yesko Nakarapa Kosarbata Zutama Lagna, Aushika, Abokover, Santosi Lavata. प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले विधायकको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि आचरण र नियम उल्लङ्घनका विषयमा अध्ययन गरी निष्कर्ष सहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरेको सभामुख डोम प्रसाद आदरले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आज यसो विषयका सम्बन्धमा मुचुल्का समय तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको एउटा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 नियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढाउन सकिने व्यवहार जानकारी गराउँछु।
0: सभामुख अनुरोधका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढाइनेछ। यदि कुनै सांसदले नियम उल्लङ्घन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरुद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोधमा उत्रेका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोम प्रसाद आचार्यले बारम्बार आग्रह गरे पनि विपक्षी

भएको विवादले संसदको काम कार्यवाही अवरुद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणामा गरिरहेको छ भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ्न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः उछेल नपरेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सक्छ।

0: सभ्यताको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोल्पसाथ ओलीले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार पर्यटन शिक्षा स्वास्थ्य र गरिबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नाजिर मियाले प्रदेश सभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क संरक्षण जोड्ने प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना समेटिएको छ। सबै उत्पादन उद्यमशीलता र सेत विकासमा
1: सड़क अवरुद्ध को सूचना प्राप्त भारतीय प्राप्त

जानकारी अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन् जसबाट विश्वकर्मा पुग्ने अन्तिम टोली तय हुनेछ।

0: क्षेत्रमा वन डडेलको जोखिम हरेक वर्ष बढ्दो गर्न छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो हाल्नु वा चुरोटको टुक्राको टुक्रा जथाभावी फाल्नु ठुलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जङ्गल आसपास आगो नबाल्नुहोस्। धुम्रपान वा अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामुदायिक सूचना नेटवर्क
0: सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ।

सिंपल सारा सारा खबर है वो है लूसी आई है।

0: Sponsored by the Radio SoftBank Social Network, CIN.
1: बड़े सामुदायिक सूचना नेटवर्क सीआईएन ने काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनात रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारिकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ। नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिसन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने पाँचजना सैनिकहरूलाई पदर प्रदान

टच कर दी डॉक्टर बंद गाड़ी में नेपाली शांति सैनिक घटनास्थल पुग्छन् परिस्थिति नियन्त्रण में लिन थाल्छन्। अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुसीले तानी बजाउन थाल्छन्। त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन्।

0: भक्तिपूर्वक माछा मारेरै पाँच किलो युवाले रोजगारी समेत पाएका छन्। जाँदा हरेवा माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सरकारीको भक्तिपूर्वक मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन घानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधिमाथि बढाउन तिनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ।
1: प्रतिनिधि सभाको बैठकमा तीन सांसदहरूले देखाएको अमर्यादित व्यवहारलाई छानबिन गर्न विस्तृत समिति गठन गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दल बीचको विवाद चर्चित प्रतिनिधि सभा बैठक फेरि अवरुद्ध भएको छ। इलेक्सन प्रकरणमा महलालाई 1,00,000 धरतीमा ऋण गर्न आदेश जारी भएको छ। किसानको मुकाबला ढिलाइ भए कला पदमशाले मन्त्री चौधरीले चेतावनी दिनु भएको छ र G20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र मित्रलाई धन्यवाद।

I'm sorry.

0: जस्तो लाग्छ, अर्को महिना आइसक्यो, भोलि गराउन थालिसके कि किस्ता तिर्ने दिन आइसक्यो भनिरहेको छ, यो महिना मेरो पनि किस्ता तिरिदिनुहोस् है भन्छु, अर्को महिना म दुवैजनाको किस्ता तिर्छु।
1: हुन्छ बाबु, तपाईँले त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि, कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो, कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।

हाम्रो स्टुडियो खरिमा रात 8:45 बजेका आप सुने बीबीसी

0: यसले भारतसँग हामीले सीमा विवाद विषयमा तथ्य प्रमाणसहित आफ्नो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। स्वस्थ लोकप्रियता स्वतन्त्र प्रतिभा र बिना कुनै तथ्य प्रमाणको यस्तो आत्मगति अभिव्यक्ति दिएर प्रधानमन्त्रीले के पुष्टि गर्न खोजेको हुन्छ महोदय?
1: त्यस्तै एकता एमालेका लागि बहादुर उहाँले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नु पर्ने माग गरे।

0: सक्छ पहिलो दिनुभएको व्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुँदैन तर त्योभन्दा बढी गम्भीर राष्ट्र विपरीत कम व्यक्ति हो र भारतले नेपालले यहाँ हाम्रो सीमा विजय गरेको छ र हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ न कुनै त्यस्तो तथ्याङ्क नै छ तर नेपालले भारतको भूमि विजयको छैन।
1: श्रम संस्कृति पार्टीका सांसद आनन्द राईले प्रधानमन्त्री सभाको अभिव्यक्ति देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाइमा सच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखमा कटाउनु पर्याप्त नहुने टिप्पणी

पार्टी र सरकारको लेभलमा

Sobre la persona que era la que

Amazon, donc, je ne sais pas quelle est l'idée.

0: लागु पदार्थको एक प्रतिकूल प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: पदार्थले खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।

Thank you.

0: मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवतिर हुन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अपनाऊ।
0: धान छरेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पाले पार रोपो।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामल मसुरी र गोरु पनि प्रयोग गरौँ।
0: डिएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
1: खेत समय आलि बलियो बनाऊ, धेरै पानी बचाऊ।
2: समूहमा पानी बनाऊ, नहर सफा राखौँ।

अन्त त